0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: हम रेडियो हम वतन कोपेनहेगन के स्टूडियो से बोल रहे हैं। इस वक्त हमारी ये नशरियात ऑनलाइन टीवी नई दुनिया पर भी पेश की जा रही हैं। और अब हम पेश करते हैं अपना हफ्तावार प्रोग्राम बाशी के संग। इस प्रोग्राम में आपके मेजबान जनाब बाशी कुरैशी गुज़श्ता हफ्ते के अहम दैनिश और आलमी खबरों का तज़िया करते हुए उन पर तबसरा भी करेंगे। तो लीजिए पेश खिदमत है हमारा हफ्तावार प्रोग्राम बाशी के संग।
2: मोहतरम सामईन और नाज़रीन, रेडियो हमवतन कोपेनहेगन और टीवी नई दुनिया की जानिब से आप सबको आदाब और सलाम। आप जहां भी हैं खुश व खुर्रम रहें। मैं हूं आपका मेज़बान बाशी कुरैशी। आज के इस हफ्तावार प्रोग्राम बाशी के संग में हम हसब मामूल हफ्ता रफ्ता की अहम खबरों पर बातचीत करेंगे। मौजूआत सियासी, समाजी और मालूमाती नौयत के होंगे। और इन सब खबरों पर बातचीत करने के लिए हमारे साथ टेलीफोन पर जनाब नसर मलिक साहब मौजूद हैं। लेकिन इससे पहले कि हम जनाब नसर मलिक साहब की तरफ चलें, हमने काफ़ी छोटी छोटी मालूमाती खबरें इकट्ठी की हैं, वो आप तक पहुंचा देते हैं। क्योंकि आने वाले दो हफ्ते जो है रेडियो का प्रोग्राम नहीं होगा। रज़ा साहब छुट्टियों पे जा रहे हैं, पता नहीं स्पेन जा रहे हैं, फ्रांस जा रहे हैं। लेकिन यह है कि अगला प्रोग्राम हमारा जो है वो 16 अगस्त को दोबारा होगा, दो हफ्ते के बाद। तो ये चीज़ आप ख़ास तौर पे हमारे जो मौजूद सामईन और नाज़रीन हैं जो हमारा प्रोग्राम बड़े शौक से हर संडे को सुनते हैं, उनके लिए है कि वो थोड़ा सा इस चीज़ का ख्याल रखिएगा। मालूमाती खबरें हम शुरू करते हैं। सबसे पहले तो यह कि ये मौसम जो है अजीब व गरीब आँख मचोली खेल रहा है। कभी कभी गर्मी, कभी जो है ठंड, कभी बारिश। तो महकमा मौसमियात ने ये बताया कि आने वाले चंद हफ्तों में मौसम जो है वो एक जैसा नहीं होगा। अभी आज संडे है, आज के दिन के बाद बारिश होगी, फिर सूरज आएगा, फिर बारिश होगी, फिर थोड़ा सा मौसम बेहतर होगा। तो आप सरासर ख्याल रखिए जब आप बाहर जाएं, तो क्योंकि मौसम का कुछ पता नहीं होता, तो उसके लिए आप अपने आप को थोड़ा सा हिफाजती तदाबीर इख्तियार करें। छतरी वगैरह साथ ले लें, या अगर कुछ एक जैकेट वगैरह साथ ले लें, क्योंकि गर्मी के साथ फौरन जो है ना मौसम भी चेंज हो रहा है। लेकिन यूरोप के साउथ में, जनूब में बहुत ज़्यादा गर्मी पड़ रही है। वहाँ तो कई इलाकों में बहुत आग लगी हुई है, स्पेन वगैरह में। तो वो हमारे वो दोस्त जो छुट्टियों पे गाड़ी के साथ या वैसे रेल से ट्रैवल करते हैं उस इलाके में, तो प्लीज़ जाने से पहले आप इंटरनेट पे चेक कर लें कि उस इलाके में जहाँ पे आप जाना चाहते हैं गर्मी कितनी है और क्या कुछ वहाँ पे मौसम का क्या हाल है। और एक और नई खबर है कि डेनमार्क में वैसे तो बहुत टैक्सी हैं, लेकिन अभी एक नई कंपनी आई है रज़ा, उन्होंने 600 टैक्सी एकदम जो है वो मार्केट में फेंक दी। मैंने कल देखा है वो ग्रीन कलर की टैक्सी हैं जो है ना, टर्कोइज कलर की ना। तो वो कंपनी जो है वो वियतनामीज़ कंपनी है, और वो कहते हैं कि हम अपने शोफर्स को तकरीबन 30,000 महीना देंगे तनख्वाह, खा वो कितनी कमाई करें, क्योंकि आजकल तो कमीशन पे लोग काम करते हैं। तो वो लोग जो टैक्सी लेते हैं, तो अभी जो नई टैक्सी आ रही हैं आप उसको भी ट्राई कर सकते हैं। तो ये मॉडल जो है, और ये उन्होंने जो है रजिस्ट्रेशन कराई है, तो 600 टैक्सी हैं कोपेनहेगन में शुरू की हैं। तो ये हम लोगों के लिए, वो जो लोग टैक्सी लेते हैं उनके लिए तो बेहतर होगा। उसके अलावा एक और ख़बर जो है वो ये है कि मिडिल ईस्ट में जो दोबारा जंग शुरू हुई है, उसके बारे में डेनिश वज़ारत खारजा ने अपनी वेबसाइट पे خبردار کیا ڈینش لوگوں کو جو کہ مڈل ایسٹ میں جاتے ہیں بزنس کے لیے یا سیر و تفریح کے لیے, تو وہ لوگ بھی پلیز جب آپ جائیں تو وزارت خارجہ, ڈینش وزارت خارجہ کی ویب سائٹ پہ جا کے چیک کریں کہ وہ آپ کو کیا ہدایات دیتے ہیں, کیونکہ اگر آپ کسی جگہ پہ جائیں اور وزارت خارجہ نے اس کو منع کیا ہو اور آپ پھر بھی جائیں تو آپ کو پرابلم پڑ سکتا ہے وہاں پہ. رضا, آپ کچھ کہنا چاہتے ہیں؟
3: جی باشی صاحب, آپ نے بڑی اچھی ایک یاد دہانی دوبارہ کرا دی لوگوں کو کہ جہاں پہ بھی آپ سفر کریں وہاں کی پہلے آپ تھوڑی سی تحقیق کر لیں کہ وہاں پہ حالات کیا ہیں.
2: جی جی بالکل.
3: دوسرا باشی صاحب, ایک ایپ بنائی ہے یہ فارن منسٹری نے ڈنمارک کی, جس کا نام ہے غائس اخلا. تو جس ملک میں بھی آپ جاتے ہیں وہاں کی آپ انٹری کر دیں کہ میں اس ملک میں جا رہا ہوں.
2: بہت اچھی بات ہے.
3: ڈیٹ بھی ڈال دے ساتھ میں کہ جی میں مثال کے طور پہ 1 اگست سے 10 اگست تک میں اٹلی میں ہوں, اور اگر خدا نخواستہ اٹلی میں کوئی ایسا حادثہ ہوتا ہے تو وہ آپ کو کانٹیکٹ کرتے ہیں آپ کے ای میل یا آپ کی وہ ایپ کے ذریعے یا ٹیلی فون کے ذریعے آپ سے رابطہ کرتے ہیں کہ جی یہ حالات وہاں پہ پیدا ہو گئے ہیں, آپ خبریں سنیں یا آپ ڈینش امبیسی پہنچ جائیں یا آپ جہاں سے جتنی جلدی ہو سکتا ہے وہ نکل جائیں.
2: تو وہ آپ ڈاؤن لوڈ کر سکتے ہیں.
3: جی, تو یہ ایپ کا نام ہے غائس اخلا.
2: یا غائس اخلا,
3: تو آپ کہیں پہ بھی کسی ملک میں بھی جائیں, بے شک کہ وہاں پہ امن ہو جو بھی ہے, لیکن حالات بدلتے جو ہے وہ پتہ نہیں ہوتا, لیکن تو یہ ہے کہ وہ آپ کو انفارم کرتے رہتے ہیں اگر وہاں پہ کوئی اس طرح کے.
2: اچھا, اس کے علاوہ اگر آپ ایپ استعمال نہ بھی کریں تو وہ لوگ جو فار ایگزامپل پاکستان جاتے ہیں اور ان کے پاس ڈینش پاسپورٹ ہے, تو یہ بہت ضروری ہے کہ وہاں پہ جاتے ہی ڈینش امبیسی کو فون کر کے ان کو بتا دیں کہ میں یہاں پہ ٹھہرا ہوں اور میرے پاس یہ ڈینش پاسپورٹ نمبر ہے. خدا نہ خاصہ کچھ ہو جائے تو پھر امبیسی جو ہے وہ فوراً ایکشن میں آ جاتا
3: ہے. لیکن بشیر صاحب, اس کی ایک شرط یہ بھی ہے کہ اگر بے شک کہ آپ کے پاس ڈینش پاسپورٹ ہے, لیکن ہمارے بہت سے لوگوں نے نکاب کارڈ جو ہے وہ اوورسیز آئیڈینٹی کارڈ جو ہے وہ رکھا ہوا ہے یا پاکستانی پاسپورٹ رکھا ہے, تو ڈیپینڈ ہے کہ آپ کون سی نیشنلٹی سے پاکستان میں انٹری کر رہے ہیں.
2: ایگزیکٹلی, جی آپ نے بڑا اچھا کیا بتا دیا, کیونکہ جن لوگوں کے پاس ڈبل نیشنلٹی ہے اور وہ پاکستان جاتے ہیں تو میری تو ان کو یہی جو ہے گزارش ہے, کیونکہ اگر آپ کے پاس کارڈ ہے تو آپ کو ویزا لینے کی ضرورت نہیں, لیکن اگر آپ ڈینش پاسپورٹ سے اندر داخل ہوتے ہیں تو پھر ڈینش امبیسی جو ہے وہ آپ کی مدد کر سکتی ہے, خدا نہ خاصہ کچھ ہو جائے. اچھا, ابھی ہم باتیں کر رہے تھے نئی ٹیکسیوں کی, تو ابھی ایک نئی امریکن برگر چین بھی ڈنمارک میں آ گئی ہے, کیونکہ میکڈونلڈ اور برگر کنگ جو ہے وہ تو کافی عرصے سے ہیں یہاں پہ, تو اب ایک نئی چین آئی ہے, وہ ایک بین الاقوامی امریکن چین ہے فائیو گائز. تو انہوں نے ڈنمارک میں جو ہے سب سے پہلے تو فیلڈس میں انہوں نے کھولا. کہا جاتا ہے کہ ان کی فوڈ بڑی اچھی ہے, سستی ہے دونوں برگرز کے مقابلے میں, تو وہ لوگ جو فیلڈ وغیرہ جاتے ہیں یا میکڈونلڈ برگر استعمال کرتے ہیں تو ان کو بھی چاہیے کہ اب وہ تھوڑا سا جو ہے ان کے پاس چوائس آ گیا. اچھا, اے آئی کے حوالے سے ایک